0: बि सघे थो। इन्हीअ करे जॾहिं बि पोलियो मुहिम दौरान पोलियो वर्करनि जी दस्तक थिए त दर खोलियो ऐं पंहिंजे ॿारनि खे पोलियो खां बचाव जा ॿ कतरा ज़रूर पीआरियो, छो त इहे कतरा ॿारनि में मुदाफ़ती ताक़त खे वधाइनि था ऐं इन्हनि जे ख़्वाबनि खे उॾाम ॾियनि था। पोलियो मतलब ज़िंदगी भर जी माज़ूरी।
1: هر ماشوم ورکوٹی ورکوٹی قدمونه د یو نوې دنیا په لور روان وي، خو د پولیو رنز دا قدمونه درولې هم شي، نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومانو ته د پولیو د مخنیوي دوه ساسکي ورکول مه هیروي، ځکه چې همدغه ساسکي د ماشومانو د بدن دفاعي طاقت زیاتوي او د هغې د خوبونو الوت وزر مومي، یعنی مستقل معذوری۔
2: ابھی بدھو پیا جی اے حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز۔

0: It's 12:30 PM. This time check is brought to you by
1: Heme Diamond Glow Bleach Cream, जो deep clean करे और दे 4 गुना brightness, चमक ऐसी diamond skin जैसी. Heme.
2: खूबसूरती का असल राज स्किन मौजूद विटामिन ई बीट्स और जदीद माइक्रो बीट्स फार्मूला आपकी जल्द को बनाए निखरी और चमकदार सिर्फ 2 दिन में. डार्क स्पॉट्स को करे फेड और दे कुदरती असली ग्लो. डी स्किन ब्यूटी क्रीम, असली ग्लो हर दिन का शो.
3: धर माशुम वरकोटी वरकोटी कदमुना दयो नवी दुनिया पलोर रवानवी. خود پولیو رنز دا قدمونه او درولې هم شي. نو په دې وجہ د پولیو د هر مهم په محل د پولیو ټیم د دروازې ټکولو جواب ورکوي او خپل ماشومان ماهر او کچ هم دغه ساس کی د ماشومان د هغې وت وزر مومي. پولیو یعنی مستقله مازوري.
4: امی بدو پیا جی حیدرآباد مٹیاری FM 91.6 سندھ جو آواز.

0: दुनिया के ज्यादातर ममालिक से पोलियो का खात्मा हो चुका है। सिर्फ दो मुल्क रहते हैं जहां ये वायरस अभी तक बच्चों का महफूज मुस्तकबिल छीन रहा है, और बदकिस्मती से हमारा मुल्क भी इन दो ममालिक में शामिल है। अब जिम्मेदारी हम सब की है, हर मुहिम के दौरान अपने बच्चों को पोलियो से बचाव के दो कतरे लाजमी पिलवाएं। पोलियो मतलब मुस्तकिल माजूरी।
1: हर माशूम वरकोटी वरकोटी कदमुना द यौनवी दुनिया पलोर रवानवी خدا پولیو رنز دا قدمونو درولی هم شی نو پدی وجا دا پولیو دا هر مهم پا محال دا پولیو تیم دا دروازی تکولو جواب ورکوی او خپل ماشومانو تا دا پولیو دا مخنیوی دو ساسکی ورکول ماهی روی زکه چه هم دا ساسکی دا ماشومانو دا بدن دفاعی تا کس زیادوی او دا هغی دا خوبون والوت وزری مومی پولیو یعنی مستقل مازوری
2: हक सच जो आवाज गीत संगीत जो आवाज जी हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज उदंदा रहो।
3: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज
4: उसी खित्ते की बनी है आवाज
3: जी एफएम नेटवर्क
4: सिंध की आवाज।